0: جی دوستانو داو دے پرویز کوٹ کٹ کلام او آواز و دے ڈاکٹر وصال نو انشاءاللہ تاسو به خوانګین دی خسته ای پرویز کوټ کټ تاسو دلته ډیر اروی دلا دا په مشاعرو کښې د موږ اف ایم 88.4 کې کله ه د ته ژغ کړی ده نو دی تابعدار نمیږي نو دی په هر موقع باندې د موږ سره د ملګرتیا کړې ده او موږ داسې کښلي کړي یو کا د ناتو پروګرام یې د روزې میاشت وي که هغه چې هر چې چشی وي نو هغه یو داسې موږ ته کله ه انکار نه ده کړی که دی ډېر مجبور وي نو ده موږ ته انکار نه کوي نو د تعالی پاک په خپله هم ډېر خوږ آواز ورکړی ده او کلام الله تعالی ډېر ښکلی کلام د ته ورکړی ده نو دی ډېر ښکلی کلام لیکي الله د دې ژوندی را ته شوروي الله تعالی دې خوشحال شوروي نو موږ به د کالر په لورې لاړ شو چې دا کالر موږ سره چوک ده السلام علیکم
1: وعلیکم السلام ورحمت الله وبرکاته څنګه
0: یاست شکر ده الحمدلله سلیم کټی خیل صاحب څنګه
1: یار ډېر ښه شکر الحمدلله بس زه دې نن پسې خطا کړم
0: چرنګې چرنګې
1: خو تا ویلې چې آواز به د پرویز کوټکټ کې کلام به د وصال دغه وي
0: نه نه ما درته ویلې چې ډاکټر وصال کلام د آواز ده او د پرویز کوټکټ کلام ده
1: دا ګانه خو ما چې کومه ده مطلب درور چې زما واړوې ده که نه چېرته پرویز پسې راغلی دا خو مو ټیپ نه کړه کورې لګنه مو ډاکټر
0: چلو بیا بیا کله درته ولګو پرویز کوټ کټ موږ سره یوه بله سندره سته انشاءالله بل ویره به آ درته لګو که زندګي وه
1: بله بیا لګیا که نه لګیا دا چې ما ته راشي پرویز به دلته ما ته وایي خو دا سازو باجونو باجې ته به کسان دا
0: کېدی سي پرویز کوټ کټ پروګرام ریکارډ کړی آ داسې تکړه غوندې سړی ده هر پروګرام ریکارډ کوي
1: بالکل
0: بے شک دے چھ شک نستا
1: اچھا نور زندگی شادر دا
0: شکر دا الحمد للہ تبرتا وائے تیار کړی ده انشاءالله چې بل به د تاته د گلزار عالم ولا چلو او بیا بیا د احمد شاه شیرانی صاحب پرمایش پورا کوو نو انشاءالله کوشش به کوو چې تاسو پرمایش موږ پورا کړو
1: بلال سره ملاقات نه ده سلی دا راغلی ده زه ورغلی نه رضا صاحب سره زه څو ورځې تېرې کړې سره لاړ په خو لاړ نه
0: شم چلو انشاءالله چې قسمت وي الله تعالی دې روغ ژوند بلال ته ورکوي عطا ته درکوي نو انشاءالله ملاقاتونه به وسي
1: انشاءالله بس ما سلام ورکوه ټولو اورېدونکو ته سلام سپیشل نیکې لې درامات
0: ډېره مهرباني سلیم کټی خیل صاحب دې کال کولو جی دا موږ سره سلیم کټی خیل صاحب چې موږ ته کال کړی و او خپله خوږې خبرې وکړي السلام علیکم
2: وعلیکم سلام خوشی صاحب څرنګه
0: شي ټیک ټاک ستړی مسې
2: خوشو خوشحال عبدالرحمن نه بکیری نه
0: ماشاءالله اور پابا څرنګه شي ټیک ټاک
2: دربار قادر شه دی
0: الحمدلله تا وایا ماشاءالله دا خو دی ابا موږ پروګرام ته کال وکړه
2: منه دا درام وردا ګنټې در ختم شي د سندره واخه ملاو شي ته ملاو کې وینه داسې راښوي
0: جی جی رسول خان جی جی ان شاء اللہ چی بل آباد پرمائش پر مجھے ضرور ان شاء اللہ پورا کو بل پروگرام سے
2: چلو سعید عباس ټول اوریدن کې ته دوا سلام دی په غیږه غیږه
0: ډیره مهرباني ډیره مهرباني ابا دې کال کولو دومره دې مینه کولو جی دا دې موږ ډیر مشر اوریدن کې دا الله تعالی دې روغ جوړ او خوشاله ساتي او ډیر پوه انسان د دلته موږ سره د امن ریډیو چې کوم عالمي ورځ وه په هغې باندې دلته موږ سره میلمه هم و السلام علیکم السلام علیکم
3: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: چو خبر ہے کہ جی کہ کی میں آلے چنگے ہوتے ہیں
3: ماشاءاللہ ماشاءاللہ دوست سنا جو آپ نے بارے چنگے ہوتے ہیں
0: خیر شکر ہے الحمدللہ سونا واف کہندا ہے عبدالحادی کی میں حال ہے عبدالحادی صاحب اس سیان گنے ہیں لیکن وقت بھی یہ رہے ساڑے لسنر انہاں کو تواڑی پہچان ضروری ہوندی ہے نا जी तुस अपने मिटा ना अपने वास्ते चाहो चाहना ते सारे जेरे सारे लिसनर इन उनको पता लग पाएगा जो अब्दुल आदि साहब कुलाची गरा शाहबाज तो कॉल की थे खैर खैरियत शुक्र है अल्हम्दुलिल्लाह तुस सुनाओ कुलाची दा मौसम दा हाल देओ अच्छा अच्छा कणका मणका सारे खत्म थी गए के ला वदन कोशिश तो करे सो लेकिन ई पेरी नहीं थी अगली बेरी तेरे नाम जरूर इंशाल्लाह कोई सरेकी गीत भी समय सुबह तो क्यों ना डेडे ई पेरी इवें इंजो सरे की पश्तो दे गावण दे परमेश अबोई ना इन असाडे कोल टाइम ही तोड़ा होंदा है लाके टाइम असाडे कोल वद गिया डू तई है लेकिन वत आखिरी चा गाना नहीं चला सकदे क्योंकि इन अजान दा टाइम ती वेंदे ते उंदी वजह दे कोल जे रहे ना वत इतने बहु गाने नहीं चला सकदे लेकिन अगले वेरी तेरे वास्ते इंशाल्लाह तेरे ना ते कोई सरे के गीत चले सो
3: बस मैं तरफ से सादिक भाई जान थी गया
0: हां
3: सलीम कोटी खेल थी गया
0: जी हां
3: ते फैजान थी गया
0: जी हां
3: यूसुफ साहब को स्पेशल सलाम
0: बड़ी मेहरबानी बहुत शुक्रिया बहुत मेहरबानी जी द कुलाची ने द मक्तने कालर गोरी चमक सर अस्सलाम वालेकुम वालेकुम सलाम
4: सलामुना उन्हें किसी ने मेरे मन अग्रा नहीं लगा उन चलते बरो वो खुशहाल हुए
0: जबरदस्त माशाल्लाह द खोज आवाज दे अंगार बेटनी माताशकारी
4: जी बिल्कुल अंगार बेटनी दावा के टेलीफोन दे लरे मल गरा या कुरिश साहब से बराबर है
0: शुक्र दा अल्हम्दुलिल्लाह मोहम्मद अमीन खाली चरंगे दा
4: कोशिश कोशिश से जारी साथी कल मिलावी जी हो चलो कोशिश कही सड़े का ना
0: बेशक
4: नदल तो मैं मन में खैर पद्मो मोबाइल उठाई को लखो बयान सड़े करा को मिलाओ सोए लगा लस कोशिश से कही मैं मिलावी जी मुलगी बबली गिला कही छे रिंग वर सियाल तर नंबर ने सी छी तो आल तो यानी सजनो यानी साल बलदा से सागर आई सी बेदिल वजनाल तक से तकाल मौका ने सी मिलाओ का ना
0: जी जी बिल्कुल दगा फायदा हो तो देर अदगर तक जोर लिसनर रेडी खान बांधे डीवी रेडियो बांधे आसपास मशाल रेडियो बांधे तासो तो बेदे दखशी एहसासात तो पता लगी के मक्तदी इंसान मजबूरी कनी दा से क्यों कन कही छे काल रवानी अखली है ना हो छ न छ मजबूरी दे अगर जरूर भी
4: जी बिल्कुल दा मलगरो तदा पैगाम और गवन छे लक अदलता यो प्रोग्राम छे कल न जारी थी नो पगे छे नि सुजुनाई पगे से टॉपिक बने खबर है या से खबर न वे रही थी नो पगे छे छे हुकुम आमकारी नो आगा आगा तलज तवज्जो वर कि नो कबदी छे तासे कल यो या दवरी मुलालार सी तासे वाई छे यार दा कल न कले छे नो आगो मजबूरी है ना
0: बेशक
4: نور کرشی صاحب احمد ایرنی سے محمد سویل تا پروڑے چھ سپیشل سلام کو نور چھ سمری ودن کی آواز ار وی ورو کو نے سوالو ک چھ دمل گرو نا کڑائی ہنا
0: جی
4: اگر سوال دا سیدا نور پ ہر زبان چھ نام شتا شار زان دا کنا
0: جی
4: خدا پشتو چھ نا مدا سیدا کبیر کڑی کین چھ پلاس چھ وتنی ولے دل کدا پشتو چھ نا ما کرشو دا کنا
0: اچھا
4: او ما وی چلوش کی دی اگر اخری وچ دا غمی تاتا شولا وی بی پاکیر چکتا وشاوا
0: چلو دے دبا دے ٹلیپون لکا بند کا آتا وشاوا
4: دا سرچو تشریف راتی دی تشریف دی دو غمی پی کے لگو

0: Welcome to Radio Aman 88.4.
1: You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: बीमारी हक दे अवेलाजी सुनत अमल ले अवेलाजी सुनत अमल ले
4: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली यो ढेर गर्जिदली कड़ीदली यो
3: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ अल शिफा दवा खाना شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلا سکولے شی
4: او د نور معلومات دے پارا پدغ نمبر کال کولے شی
3: 0319 55 23 404
5: 88.4

0: बिल्कुल कन्फर्म कवला मिशी अरे सुनो 96 किमा दे मेरो वणा लिसनर चिरकना आगा मिस्टरा येने लिंक थियो कना बिल्कुल मैसेज ओ छे बिल्कुल तो प्रोग्राम चराया लिंक ते न यो जहान मनन शुक्रिया कि ज़ैब खाना तो यो जहान मनना ओवर सर सर मान खटक से दास शाकिर खान ओ दास किम दी कना यासर खान दे किम दे टल रेडियो येने दे किमो येने मैनेजर साहब कोना प्रोड्यूसर साहब दा ओ दास वर सर सर किम दी कना दे किमो मिस दे ग्लोबल 91 अल्फा दा होन लगी छे किम कश्मीर लिंकड़ी आगे हैं यो जहान मनाने की शुक्रिया की बिल्कुल कलर रोन से बना रहूं दी होटल सराव गाप शाम शिलाई वैसी मुझे बिल्कुल अरविंद के प्रोग्राम से गाप शाम शिलाई हूं वैसी ना बिल्कुल का जवान दुनो ये नीचे की मां मर्ग नो इन श्लादक शायक फुली फुली प्रोग्राम में सराव जर ताजरे जी सके क्या ना से ये चावे क्या ना चोर तक जवान दिन भी क्या ना ना भी हार सा हार सकी जी जवान दिन पर क्या ना बिल्कुल फिलहाल चिकिम दिखे ना मैसेज रोके जी चाचा विचार था लिंक मैसेज रोता के फिलहाल काल मार के काल रों से बने तो मुकावर कभी पलश के शांत है व्रस्त है क्या ना बिल्कुल खबर की साफ युवा बता पर रुपए रोला चाहिए कि मत ये नहीं कि माँ का मार्ग नर्स बंदी हो ना बिल्कुल दापरे वह खबर रुपए रोला युवा वकी आरुपए रोला ढेरा लक्ष्य सड़ी सच्ची किम निकाना खला खला टाइम दसे वकी दसे खबरे किसी मत सेर दर्द से नोटों सारा बिल्कुल आगे चिकिम निकाना आवे चे नोट वेका चे खला सब या प्रोग्राम नो पाकिस बिल्कुल देवने खबर किसी की ना बिल्कुल खबर रुपए रोला चे यूर ता हजरत मूसा अलैहि सलाम अल्लाह पाक ता अर्ज के चे अल्लाह दई तच इंसानन पैदो के नो बिया देता जदा कि मर दे द वेलेवर कवे नो से द लपा की हिकमत ना दिखाना तो खफल देर ज्योत किम दिखाना और देर ज्योत किम दिखाना दे मतलब ना डाकती नवीश अल्लाह पाक महदरत मुसल्ला सलाम ता हुक्म मुख कना चिदासो के जब दमज के किम दिखाना पार्टी दिखाना मज करो पते मन तदासो के गनम यानी फासले और गनम तदा पो कर कना विषय आचे कला द गनम पो कर नो हजरत मुसल्ला सलाम यानी कि मब गनम मिला जीवर सशा भी कना हां बिल्कुल रोसल आगेता बिल्कुल ये बेवर के मेहनत को ओ देने ला खोरी मेहनत यो साबल बिल्कुल कहना चकला द पोषण बिल्कुल आगा द काट के कहना द काट कर बिल्कुल दक्ष चिकिमी कहना आगा दने गुश के लिए लिया चे देना चिकिमी कहना आगा कि माम मेवा यानी गनम सुल या जीवर चकला लगा गनम मिस्तु तो कला यानी तरशल मक्ष हो चिकिमी कहना द गसे उस तरीका मने इस तरह हो पाता रहता नष्टा कि दर्श दे मिर मशरून प्रोग्राम हो रही आगे तो पता लगी होमु मिस्त चिकिमी कहना दमर पता लगी बस तरह बने मक्ष द आगा कि माँ चिकिमी कहना यानी द गनम चे दे किम पिर गुश के दो गनम गुश के दल बिल्कुल दबर एक खबर रुपला छे हजरत मुसा सलाम चिकिम ने कहना बिल्कुल द गनम यानी वे करल गनम या बल से हो वे करल छे मिसाल में से गनम दर कहना छे यानी द गनम वो करल नो बिल्कुल आगे बना द मेहनत को ये बेवर के लिए देने लावा चिकिम ने खिला हाँ पोष नो बिल्कुल दाई काट को देने लगे चिकिम ने दाने की मत दाने व्यास मिसाल गनम शुल आगोश के लोवर सारा चिकिम पीड़ो आखा गोशा के नो इसे व्यादर से चिकला हाँ दाने गोशे के लिए पीड़े गोशा के विचाला पाक वर तो फरन छे एम तो जे किम ने कना तो सुम रखपल मेहनत को कि मेहनत तक न नदवेल को दद विले मन दखनम दे विले काट कर वो जे हजरत मूसा अलैहि सलाम और अर्ज और के चे अल्लाह दक्ष हो द किम गनम किम दने दिल असर दी दहो बिल्कुल कीमती नो बिल्कुल द फसल जे किम ने द पोषो वो सु किम ने कना दक्ष दने उस ने गुशे की जके द बने मो मेहनत कर दे बने मो हुरी उकला और टाइम वेर को नो वैसे जके द फायदे न डकी दी वो द किम ने पीठ सुल द जे द बेकार यानी खवाना से बिल्कुल पीठ हो जे दई आगा मिस्तु जनावर तवर के आ गोटा के वन में दाने बिल्कुल असे दाने गोश ले वे छे पदग से किम निका ना बिया लपा करता पर छे मोसा दगा शायद दिनियो छ किम खेती बाड़ी दी दुनिया से कि मोहा इंसान चे कलख पल यो बंदा चे यानी अलापक चे कलख यो इंसान पाई दुखी आगे से कि निकाना दता की मा जिंदगी विरकड़ी हुई 40 साल हुई 60 साल हुई 50 साल हुई सुम रहा आ जिंदगी तब विरकड़ी हुई द बिल्कुल लाला पग तर रही चिदग जे दे मो पैदो के दे मो इंसान दाई दाओ दे मो वो किम निकाना दुनिया ता मरोस नो बिल्कुल दाओ से चारे की योशा की बलशा की नो दाई चे सुम रहा दाई अमल निना की सशा की धार शैली कर रही नो बिल्कुल दाशवी की دغه کیمو د فصل کیمو مثال دغه ورکړو کنه چې فصل مثال هدا شته چې انسان چې راکنه ځا بالکل زر ولج نو چې کله چې دای یعنی ان کمال کی او د نه لچ کیمو زبیا دنه روح خوخله او انا بدای کیمو کنه دنه زر روح خوخله او صرف یو جسم په پدری شامل شو په قبر شې شاه کی نو د دې چې کیمو کنه مین چې کیمو تیسه دا بالکل دغه روح تای د اعمال دی چې د کیمو هغه لپاک ایمان اخلاص او نیک عمل سره کنه د زون سره محفوظ کی یو جی سمج کیم نه هغه بالکل مشتوب خاطر راکی نو بالکل دا ډیر جوتا د فن نټک خبر دو نو بالکل ام د دنیا چې دا بالکل ارزی دو او دا مارک سره کنه دا بالکل ختمی دو بیا واپس وی یی مشتوب د پر بچار دادو چلا پک مشتوب وخت ور کړی وی نو هغه قدر کی په دې دنیا باندې کیم کنه مشتوب سه شی چارو کی او بعد چار نه مشتوب نه اوس بالکل ارزنګ په دې سه خبر کی سره ډیر جوتی نشما کسمټک پاکستان پر ګاونډي په دې شو بالکل غاب شمخ شلای هو شو ور سره سره کیم I am Malala Faryadi and Maryam Jani from Wana. Oh, Dagur Gulai, after a long time, Mirdi Guli, Radhwan, Yawakla, Wise, who Sam Clear Arti, Wana Ta Etu Acham.
1: Maghfirat Clear Falata.
0: اچھا اچھا بچے ایک اور پتہ لکھے تو شوتا نو سی ملالا فریدی او مریم جانی دی وانا ڈیر جو تمنا بالکل و دی وانا سمر حلی سن دی سمر سمائیں دی بالکل اگے تے میڈ ولے کہ اگا دی میڈ چ کیم اعظم ور سکتے یا دینے لوا چ کیم کنا کیم کیم جس دی میڈ اوز دی وانا ریڈیو بل وسط سرا اوری ہر دیش اسما کس میڈ پرڈک چ کیم کنا اگا بالکل اویلیبل ان شاء اللہ دی وانا سمر حلی سن دی اگے تو بالکل ایڈریس ہاں شامل ہو اللہ اللہ ماشاءاللہ موست ویلکم دی بھائی ڈیر مزا یو او شو ترغلا ایم فای کے کائنات فاطمہ دلندی ونا اوس دے بالکل اوکے دا یو لکی روڈی بنے او سلام ویر کا مل افغان تا پلوشا سی تردا شاجی تا ملالا فریدی تا فای کے کائنات تلندی ونا او چ مش کوستانہ بار چکو نا بالکل پسڑ لکھلا جا ڈیر جتا من یو ناڑے من او کلر نو سے من بالکل اروں دی یو جہان من وی سلام دی ہاؤ ار یو شو از بیسٹ اف وائس دی کلیئر دی دس از می اشما ماین فرام دا کی مروا تو ڈیر جتا من اشما ما ہند لکی مروا تو نا مسکل بے حد من وی سی می دی تو
1: اللہ
0: اچھا تو شو زبردست ہو اشما زبردست ہے اچھا ڈیر جو تمہارا ٹول پرڑک زبردست ہے مننا بے حد مننا یو جہان مننا اشما مہند لکی مروت نہ بے حد مننا وچ اٹس می لارڈ لزیم الفرام کرک سلام ایم دی بھائی او تو بالکل کی ڈیر جو تمہارا لارڈ لزیم ال وچ السلام علیکم ایم دی بھائی اچھا اوز اوکے دے پلے کی روڑی بنے رحیم فرام شگئی رحیم گلا ڈیر جو تمہارا بے حد مننا یو نڑے مننا وے سلام ایم دی بھائی اوز اوکے دے رجا بے طارق بیٹا سلام علیکم نیلا وزیر ڈیر جو تمہارا ڈیر جو تمہارا بے حد مننا وچ اٹس می اٹس می بوم بوم بلے بلے اللہ نور بیٹھانی سلام من قبول کا او کا لا غم دے زمر نہ شمل لیا لیان تو فل کا مل در پسے فرشو واہ زبردست ڈیر جو تمنا بے حد من یو جہان من نو بالکل ار دین کے کلرون سے بن راون دی فلش تو سے بیٹھ تا کہ چکل ز ال در تو نہ بالکل بیوز کی نہ تو سے ز ان یار کما د فلال چ کی نہ میسج نہ رسر اور وے وچے اچھا زمانے امرے نام بدنام رکھ دیا میں نے مقابلے میں آپ کا نام رکھ دیا اچھا ڈیر جو تمنا صفا شہرانی دے دیکھا نہ بے حد من یو جہان من او وچے اچھا صفا شہرانی ہونا بالکل بل میسر ور صفا شہرانی ول دا میسج وچے وہ بے وفا ہے میرا تعلیم کیا لے گا جب ملے گا نظرے تو نظر جھکا لے گا اور میری قبر پر دیا مت اچھا میری قبر پر دیا مت جلا دینا اس کو وہ نادان ہے یار اپنے ہاتھ جلا لے گا اچھا ډیره جوته به خدامه نه یو جهان نه وای چې سلام علیکم موست ویلکم اچھا موست ویلکم شو خو چې ماشاءالله سما دا کاکا وی او چې نن مې اچھا منگل ملنا علاج مارکیٹ سے تمام پروڈکٹ مسرا اویلیبل دی اور وزیر کے لیے مسرا ٹول پروڈکٹ موجود دی اچھا ڈیر جو تمنا یو جہان منا ویسے السلام علیکم نیاز مواد بیٹھانے لکی مروت نہ مدی بھائی تا تو سلام اور مولانا تج محمد حقانی تو سلام اسما ہر بٹو تو بڈر سر چلتا یو جہان منا بے حد مولانا عبد الخالق صاحب دیکھا نا اچھا وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ مولانا عبد الخالق کیریکٹر بنا دیا منگل میلے سے دمو دکون دائی یعنی خیبر پلازا سے دکون نمبر چار وہ دیکھا نا خیبر پلازا سے نمبر چار سارا ٹول پروڈکٹ ملا جی بالکل مولانا عبد الخالق صاحب ڈیر بے حد من یو جہاں مولانا مولانا صاحب بالکل تو دینے لگا چکم دیکھا نا ادھیکاری صاحب کی مثال دیکھا نا بالکل سے پروت دی ہر سڑی تاری مثال نے ورکی ہر دکان دور تاری مثال ورکی ہر لسنر تے تو سے مثال ورکو کنا اے تو مثال نہ او دے کرے تے مثال من چکل ز خبر کسے شیر کنا نو دم رز جوتے دی صدر تا وشمو او چے بیٹھا من سی سیرم ماشاءاللہ رولا دے مسر ملا وی بے حد من یو جہان من نا او چے السلام علیکم او تے جنید دے لکی مرون نہ شود نہ استو لکی روڑی من اوزو کنا بے حد من جنید یو جہان من نا او چے ز وسیم گل دے مندر کلنا اچھا وسیم ز وسیم گل بندر کلنا سر آٹو تعلق لا رہا وہ بندر کے لیے اچھا نائنتھ کلاس بے حد امن اسما اسٹار اسما تمام پروڈکٹ میرے گھر میں اور ماسٹر عثمان کی دکان میں موجود ہے ایم ایوب دلانڈی جلال بے حد امن یو جہان من وچے وسا گین اعلی نور ڈیر جو تمنا بے حد امن یو جہان من وے سلام نا سلام بھائی زہ شود اور وہ شود ایون دو زبردست دو خواشا گو خواشا گلا اچھا خواشا گلا ڈیر جو تمنا یو جہان من وچے زوم راغلم ڈیر جو تمنا اسما مہین بالکل ترغل یو جہان من وچے السلام علیکم جی صاحب اوز اوکے یعنی جمیل خان لنڈی ہوئے جمیل خان ڈیر جو تمنا بے حد امان جمیل خان ڈیر سے بادہ رول سائی دو ڈیر سے بادہ شوتا زر رول کم از کم چکی مکنا یعنی دس دن بعد کی میں شوتا زر سا رول اللہ لا شرکیتا اللہ اللہ هو اللہ مشتاب سبح لتا اللہ هو اللہ اول دے سر سر کیم دے کنا 357 نمبر وال بالکل وچ مت کھالو کا ڈیر جو تمنا یو جہان نہ بالکل پر گاؤں سے کلرو نے سمن تہ مو کاور کی وی گاب سم شلائے ہو ایسی اور سلا کیم دے اسما پرڑک بنو خبر کی سو میں نظر تاو کلے خدا سے ام جنرل خبر میں درتاو کلے سایدو او خیر وسی سایدو انشاءاللہ خبر کی سی جڑی گنا گڑ دے شو دو کم از کم چ کیم دے کنا لیا 37 منٹ پر دی پر گاؤں سے بالکل کھالو کلے 0322 98 98 999 السلام علیکم السلام علیکم وعلیکم السلام جی عمر مسعود کیم سے نا نیاز محمد ہو
2: نیاز محمد خبر
0: اچھا نیاز محمد سے پروگرام سر کلا سنیما شی بھائی
2: مہربانی نتی بھائی سرنگے
0: بالکل خیر ہے میسج بالکل رغلا دے کنا بالکل مشتقم دے بالکل یاد یہ بالکل مشتاق پتہ لگی اکرام سب تک کال کے نو نو لسنر بالکل رضا شوی ہو دغه سو وجہ کی جی بالکل انسلام سمر ہاں کمار جی گان ردر تردن میں تستا پروگرام نہ کو بس دیر پر پروگرام کے چکم لسنر دی چاہتا مکا نہ ملا جی مش پروگرام شبہ مکا ورتا ملا جی چاہتا دے اکرام سے بے نام بھائی والسلی دین علاوہ نور چکم پروگرام نہ کی آش نہ مکا ملا نو مش پروگرام شبہ مکا ورتا ملا جی دغه شایزه کنا چې هر یو پروگرام هر یو زونت زونت بیٹھن وی بالکل ما اور دلو ما اور دلو ما اور دلو زکی دلتا چ کلا ہم زلنگ تنا سو کنا نو پروگرام چ ہر پروگرام بدلتا اور کنا ہاں
2: بالکل بس تاسو اللہ ہو شو اسلام اللہ اسی بس دول دل زیات مصروف لا کار دے مشکل معنی ملا وی
0: نو بس ما ہم انتظار در بنو کو تنا بج کوم اور سے کسان اغه بہم انتظار کی چ مڈول کال خونه لگی غلطی بنا
2: اچھا وقت میں کور ما سے دا پرو سے دا لگا دو خطر آگا کا ہوگا نا یا سرا ڈاکٹر آئے گا کنیم شو والا اور کہتے ہیں انتخاب کا ہوں لگا
0: اچھا انتخاب دا پرو مہم میں بالکل آمک سے پروگرام کی مدر تاویلی ہو تولو تمیویلی ہو اعلان میں کڑے ہو شیرتا سو مشتاق پل وائس کیا رہا ہو لگا آگے کے بالکل چکلا ما پروگرام کڑے ہو کنا نو جعفر شاہ ما ہم راولی گلا دینے لاؤ چکم دی کنا نور ہم راولی گلا دیر کسان راولی گلا دینے ورچا ولی میں ہم دی کنا او دا بیا نور پروم چې کوم دی دا بالکل مونږ نه ورتي شي ځکه چې دا 2 منټ 2 نیم منټه نه زیاته ده
2: اچھا
0: او ځکه چې هغه مخ کې کوم پروم هغه بالکل زړه پروم و او دا یو چې کوم پروم دا بالکل نو وکړه او ان شاء الله ما په خپل باندې هم چلولا نور پروګرامونه شوب ان شاء الله چلی
2: اچھا
0: باندې درګاو کنو
2: څنګه
0: دا پروم خو اندر کاو کنو
2: آها پرو خان کاون نتی کول خو ما چې دا زه خپل شلوله چې ما چې زه او سلام علیکم ز خپل ځان غو کوم
0: اچھا بس دا اوس ټیم تیر راځه وردار ته چې شم کوم پرړه چې دې توا چې ما ته رزلټ راکړی او زه پرومو په جوړم
2: ما لك اسمع البرتون سكم دا يا غبا حزب كوم شلاحو على كرا شو رزلت ما تركر دا
0: اچھا شو رزلت در کرده دا سي دا سكم ناشنا رزلت دا توشاو كانا چه تا تا رزلت در کرده او تا دير زيانه مطمئن وي
2: آبی کو نہ کا ایس مہر بٹو تو دا زری نہ مسین نہ اور وقت رسو دی سی مانو نہ کا ما تسو زڑے را دا استعمال ہوں
0: اچھا سر دیر سے بس نور سمر ہوں جی کم جی کیوں نہیں کنا تسو بیٹا

0: 8:10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: Bimari hak de avilaji sunatamal le. Avilaji sunatamal le.
3: اوس کچیرې تاسو ته داسې امراض وي چې تاسو ورنه ډېر پریشان یو او ډېر ګرځېدلی کړېدلی یو
2: نو بالکل مایوسه کېږئ ما الشفا دواخانه شوال مارکیټ ټانګ سیټی ته تشریف راوړئ او د حکیم مولانا نور الهدى صاحب نا پل علاج ترلاسه کولای شي.
3: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولای شي
2: 0319 55 23 404.
4: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
5: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, बोक की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
6: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क।
7: کلا تخنن پر اختیخ کل اخکاری
8: اسماخ کل بولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
7: وی اللہ دوم را زر سنگا
8: اسما صفات پیچی کریم یو هربل او مایری پروڈکتی چی 5 دن استعمال اول سرا زما دا مخنا دوری مسلی ختم شوی
7: واہ بیاو زهم غانم چی زما مخ ستا پشان خیست شی کلا اوس دارا تو یا چ صفات بیوٹی کریم بمگتا چرتا ملوی گی
8: صفات بیوٹی کریم بس تاسو تا ہر کاسمیٹکس ان جنرل سٹور کی پا آسانی سرا ملوی گی